0: वाला इबादिल लाही सालीन। शकील भाई क्या हाल है?
1: जी अल्लाह की मेहरबानी, शुक्र।
0: गर्मी का क्या अहवाल है आपके यहाँ?
1: जी ठीक है, ये तो हमने मांगी है, बहुत दुआ करके।
0: बेशक बेशक, बहुत बड़ा करम है।
1: तो ये जो गर्मी और सर्दी होती है ना, ये सूरज के दम से होती है।
0: बेशक बेशक।
1: सूरज 365 दिन में रोजाना अपनी जगह बदल के निकलता है, हमें तो नजर आता है कि जगह से निकल रहा है।
0: जी जी जी।
1: लेकिन हर रोज ये अपनी जगह थोड़ी सी बदलता है और इसी से मौसम बदलते हैं।
0: सही बात है।
1: तो ये जो एक और चीज मैं आपको बताना चाहता हूँ, वो मैंने पढ़ा था
0: जी,
1: ये जो आजकल जो है ना, हर साल थोड़ी सी गर्मी ज्यादा होती है। इसकी वजह ये है कि ये सूरज है, ये जमीन के नजदीक आहिस्ता आहिस्ता आ रहा है। ये क्यामत की निशानी, क्यामत के दिन जो है सूरज सवानेजे पे आ जाएगा।
0: ओहो, अल्लाह खैर करे, अल्लाह ताला हम सबको उस वक्त से महफूज रखे।
1: मैं सातवीं जमात में था उस वक्त, तो एक उस्ताद हमारा ज्योग्राफी का आता है, तो वो आते ही ना उसने सवाल कर दिया ज्योग्राफी का, कहने लगा कि सर्दियों में सर्दी क्यों ज्यादा होती है और गर्मियों में गर्मी क्यों ज्यादा होती है। तो मैंने भी हाथ खड़ा कर लिया बहुत ऊपर, तो जब उसने ना सबसे नजर मेरी पर पड़ी उसको, तो मुझे कहने लगा बताओ तुम। मैं उठकर खड़ा हो गया, मैंने कहा जनाब मास्टर साहब, सर्दियों में सर्दी इसलिए ज्यादा पड़ती है और गर्मियों में गर्मी इसलिए ज्यादा पड़ती है कि मास्टर साहब मुझे नहीं पता।
0: अच्छा।
1: वो भी हंस पड़ा, पूरी क्लास
0: हंस पड़ी।
1: मारता था लेकिन वो मार से बच गया। तो पर उसके बाद मैंने जब पता लगा मुझे सूरज की वजह से होता है।
0: जी जी जी। अच्छा, खूबसूरत
1: जी आज ही है। उसके बाद फिर आहिस्ता आहिस्ता थोड़ा सा टेम्परेचर नीचे आ रहा है।
0: इंशाल्लाह, अल्लाह आपकी जबान मुबारक करे। इसने तो
1: समय 318 हो गया।
0: इंशाल्लाह।
1: तो तमाम सुनने वाले को मेहतर से अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: मैं खालिद श्री मीर साहब, है सूफी अब्दुल करीम साहब, रिजवान रिजवी उनकी अजिया है, चौधरी रुखसार साहब है, नवीद भाई मायू परवेज साहब है, कसीफ अहमद मजीद भाई है, वसीम शाह, फिजर भाई, राज शफी अहमद नकवी साहब, महबूब राय शाह साहब, सबको मेहतर से अस्सलाम वालेकुम।
0: आपकी तमाम अहबाब तक आपका मोहब्बत भरा सलाम पहुँचा।
1: तो अदाजा फिर उनकी गजल है
0: जी, अता कीजिए।
1: वही ना सबूरी आरज़ू, वही ना सबूरी आरज़ू, वही नक्श पा वही ज्यादा है।
0: वाह वाह वाह वाह, क्या मिसरा है।
1: कोई संगरा को खबर करो, उसी आस्था का इरादा है।
0: वाह वाह, कोई संगरा को खबर करो, उसी आस्था का इरादा है।
1: वही अश्क खून के गुलाब हैं, वही खार खार है पैर हम।
0: वाह,
1: न कर्म की आस बुझी अभी, न सितम की धूप ज्यादा है।
0: वाह वाह वाह वाह,
1: अभी रोशनी की लकीर सी सरेरा गुजार है जान जान बलब। किसी दिल की आस मिटी नहीं, कहीं एक तरीका कुशादा है।
0: वाह वाह वाह वाह, भाई अता कीजिए भाई। वाह वाह वाह वाह,
1: अभी रोशनी की लकीर सी सरेरा गुजार है जहाँ बलब। किसी दिल की आस मिटी नहीं, कहीं एक तरीका कुशादा है।
0: वाह वाह वाह वाह,
1: तले जख्म जख्म को छोड़ दे मेरे चारागार मेरे मेहबा।
0: क्या मिसरा है।
1: तले जख्म जख्म को छोड़ दे मेरे चारागार मेरे मेहबा, दिले दाग दाग का हौसला तेरी मरहमत से ज्यादा है।
0: वाह वाह वाह वाह, ता कीजिए। वाह वाह वाह वाह,
1: जो नजर बचा के गुजर गए तो ना आ सकोगे पलट के तुम।
0: जो नजर बचा के गुजर गए तो ना आ सकोगे पलट के तुम।
1: बड़ी मोहतरम है ये बेबसी के खलू से जहाँ का लिबादा है।
0: वाह वाह वाह वाह, भाई क्या मुरस्सा इंतखाब है। वाह वाह वाह वाह,
1: यही जिंदगी है बुरी भली, ये कशीदत है ये बराह ना पा।
0: आहा,
1: यही जिंदगी है बुरी भली, ये कशीदत है ये बराह ना पा।
0: واہ واہ واہ واہ واہ واہ واہ کیا تشبیہات ہیں صاحب، واہ واہ واہ واہ،
1: شکریہ. تو آخری شعر سماتے ہیں.
0: جی عطا کیجیے.
1: میرا افتخار وفا تلق،
0: واہ میرا افتخار وفا تلق،
1: وفا تلق مجھے راس نہ آنا سکا ادا.
0: آہا
1: میرا افتخار وفا تلق مجھے راس آنا سکا ادا، تیرا نام جس پر لکھا رہا وہ کتاب آج بھی سادہ ہے.
0: واہ واہ واہ واہ بھائی واہ واہ واہ واہ واہ،
1: شکریہ. نئے روز ہوتے حادثے اچھے نہیں لگتے.
0: اچھا بڑی نئی بات سوچی، واہ واہ واہ واہ.
1: نئے ہر روز ہوتے
0: حادثے اچھے نہیں لگتے،
1: بہت سہمے ہوئے حالات بھی اچھے نہیں لگتے.
0: کیا سچائی ہے بھائی، واہ واہ واہ واہ،
1: شکریہ. محافظ تیرا دامن بہت ہی ہے خون آلودہ،
0: آہا
1: مگر یہ داغ دامن پر تیرے اچھے نہیں لگتے.
0: واہ واہ واہ واہ،
1: فقط امن و اماں کی بات ہو تو اچھا لگتا ہے.
0: فقط امن و اماں کی بات ہو تو اچھا لگتا ہے،
1: دلوں میں خوف دہشت وسوسے اچھے نہیں لگتے.
0: کیا بات ہے کیا بات ہے، واہ واہ واہ واہ.
1: قدم پچھلا اٹھائے گا تبھی آگے بڑھے گا تو،
0: آہا
1: قدم پچھلا اٹھائے گا
0: تبھی آگے
1: بڑھے گا تو،
0: آہا
1: شکستہ دل شکستہ حوصلے اچھے نہیں لگتے.
0: واہ واہ واہ واہ،
1: زیادہ جانتے ہیں جو وہ چپ ہی رہتے ہیں.
0: آہا
1: زیادہ جانتے ہیں جو وہ چپ ہی رہتے ہیں، اگر ہم بھی زیادہ بولتے تو اچھے
0: نہیں لگتے. بھائی واہ واہ واہ، آتا کیجیے بھائی واہ واہ. زیادہ جانتے ہیں جو
1: چپ ہی رہتے ہیں،
0: آہا
1: اگر ہم بھی زیادہ بولتے تو
0: اچھے نہیں لگتے. واہ واہ واہ واہ،
1: چلو مل کر رہے جب پھول ایک ڈالی کی ہے دونوں،
0: آہا
1: چلو مل کے رہے جب پھول ایک ڈالی کے ہیں دونوں،
0: آہا
1: گلوں کے درمیان یہ فاصلے اچھے نہیں لگتے.
0: واہ واہ واہ واہ، کیا انتخاب ہے بھائی، واہ واہ واہ واہ،
1: شکریہ. اب میری روز غریبی دیکھ کر یہ فیصلے کرنا،
0: آہا
1: اب میرے شہر تیرے یہ فیصلے اچھے نہیں لگتے.
0: واہ واہ واہ واہ،
1: تمہیں آواز دیتا ہوں چلے آؤ جہاں ہو تم.
0: واہ واہ واہ واہ،
1: تمہیں آواز دیتا ہوں چلے آؤ جہاں ہو تم، تمہارے ہجر میں اب رت جگے اچھے نہیں لگتے.
0: کیا بات ہے، واہ واہ واہ واہ بھائی، واہ واہ واہ واہ.
1: نصیحت اور حکایت ہے نئی نسلوں کی ہی خاطر،
0: آہا
1: نصیحت اور حکایت ہے نئی نسلوں کی ہی خاطر، پرانے دور کے اب فلس سے اچھے نہیں لگتے.
0: کیا بات ہے، کیا خوبصورت بات ہے بھائی، واہ واہ واہ واہ،
1: شکریہ. تو آپ کی شعر مت ہے.
0: جی عطا کیجیے.
1: کبھی بارش کبھی گرمی کبھی سردی ضروری ہے،
0: آہا کبھی واہ واہ واہ واہ،
1: کبھی بارش کبھی گرمی کبھی سردی ضروری ہے، کسی کو ساتھ ایک سے موسم اچھے نہیں لگتے.
0: کیا سچی بات کہہ دی، کیا سچی بات کہہ دی، عطا کیجیے.
1: کبھی بارش کبھی گرمی کبھی سردی ضروری ہے،
0: آہا
1: کسی کو ساتھ ایک سے موسم اچھے نہیں لگتے.
0: واہ واہ واہ واہ،
1: شکریہ.
0: بہت بہت خوبصورت انتخاب. اور شکیل بھائی، یہ پردیسی مجید صاحب نے لکھا ہے، انہیں شاید یہ علم نہیں کہ آپ پیج پر تشریف نہیں لاتے ہیں، کہتے ہیں کہ میرا بھی سلام قبول کیجئے شکیل صاحب. واہ واہ واہ واہ واہ واہ،
1: شکریہ
0: بہت
1: مجید بھائی کا.
0: ہاں اور آپ کی آمد کا بہت شکریہ.
1: شکریہ.
0: اور بہت احتیاط کیجئے گا شکیل بھائی.
1: تھینک یو.
0: ہاں اس موسم میں گہرا چشمہ کالا لگانا چاہیے، جو میں بھی لگاتا ہوں باہر ہوں تو. اوکے بھائی، اللہ حافظ. اللہ حافظ. اور دوستو، آپ تھے جناب شکیل صاحب، اور میں دیکھتا ہوں اور کون لائن پر موجود ہیں.